0: پروگرام کے از کی شمارک وق ووت اند ان شاء اللہ تعالیٰ سپدو بہندس خدمت اندر حاضر ازکس دیو پروگرام کس میزبان مبشر رفائیس اجازت فی امان اللہ
1: سمن ونی سوتی پروگرام بوزن صبح ہائے ہم آکاش وانی سری نگر سے آپ سے مخاطب ہیں آئیے آپ کو لیے چلتے ہیں آکاش وانی دلی کے اسٹوڈیوز ہندی سنسکرت ہندی انگریزی خبروں کے لیے
2: ایم آکاشوانی سمپرتی وارتاہ شروینتام پرواچکا رچا جھا अथ वार्ताः असम पश्चिम बंगाल केरलम तमिलनाडु राज्येषु केन्द्र शासित प्रदेशे पुडुचेरी इत्यत्र विधानसभा निर्वाचनेभ्यः अद्य मतगणनायै सर्वाः सज्जताः जाताः। मतगणना प्रातः 8 वादने प्रारप्स्यते। प्रैष्य मतपत्राणां गणना सर्वप्रथमं भविष्यति तथा वैद्युतिकी मतदान यन्त्राणां गणना प्रातः 8:30 वादने प्रारप्स्यते। असम राज्ये 26 आसनेभ्यः केरलम राज्ये 44 आसनेभ्यः तमिलनाडु राज्ये 34 आसनेभ्यः तथा पुडुचेरी इत्यत्र 30 विधानसभासनेभ्यः मतगणना भविष्यति। पश्चिम बंगाले 93 आसनेभ्यः अद्य मतगणना भविष्यति। फाल्टा विधानसभायै पुनर्मतदानं मईमासस्य 21 दिनांके भविष्यति। तत्रैव मतगणना च मईमासस्य 24 दिनांके भविष्यति।
3: जनादेश 2026।
4: असम केरलम तमिलनाडु पश्चिम बंगाल और पुदुचेरी के चुनाव नतीजों पर विशेष कार्यक्रम आकाशवाणी के साथ

0: आज 234 हलकों के लिए राय दहिंदगान को अपने पसंदीदा उम्मीदवार की जीत के बारे में जानकारी हासिल हो जाएगी। आज ये भी पता चल जाएगा कि मुख्तलिफ एजेंसियों, टीवी चैनलों और लोगों के जरिए पेश किए गए एग्जिट पोल कितनी हद तक दुरुस्त हैं। इस बात का इम्कान है कि लोग गिनती के मरकज में जमा होंगे और रियासत व नीम फौजी अमले को मरकज जो के बाहर तैनात किया गया ताकि सिक्योरिटी को मुस्तहकम बनाया जा सके। वोटों की गिनती पोस्टल बैलेट की गिनती के साथ शुरू होगी और इसके बाद इलेक्ट्रॉनिक वोटिंग मशीनों के वोटों की गिनती शुरू होगी। चेन्नई से जॉय की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
1: मरकज के ज़ेर इंतज़ाम इलाके पुडुचेरी की कानून साज असम्बली के चुनाव के लिए वोटों की गिनती सख्त सिक्योरिटी के तहत मरकज के ज़ेर इंतज़ाम इलाके के 6 मखसूस मरकजों में जारी है। मुख्तलिफ सियासी पार्टियों के कुल 294 उम्मीदवार गिनती के इस अमल में अपनी सियासी किस्मत का इंतजार कर रहे हैं। तफसील हमारे नामा निगार से।
2: पहले राउंड में वोटों की गिनती 17 असम्बली हलकों के सभी 6 मराकज में की जा रही है। इसमें पुदुचेरी खित्ते के 12 हलके भी शामिल हैं, जिनमें कराईकल में 3, माहे और यानम में 1-1 हलका शामिल है। बाकी 13 हलकों में दूसरे राउंड में वोटों की गिनती की जाएगी। उम्मीद है कि इब्तदाई रुझानात सुबह तकरीबन 9:30 बजे तक आना शुरू हो जाएंगे। गिनती के मराकज के लिए काउंटिंग सुपरवाइजर्स, असिस्टेंट्स और माइक्रो मुशाहिदीन समेत कुल 859 एहलकारों को तैनात किया गया है। इसके साथ साथ पोस्टल बैलेट्स के लिए 35 टैबलेट्स के साथ इलेक्ट्रॉनिक वोटिंग मशीनें और वीवीपैट गिनती के लिए 166 टैबलेट्स लगाए गए हैं। वोटों की गिनती सख्त सिक्योरिटी और रसाई के कंट्रोल इकदाम के तहत की जाएगी और चुनाव हुकाम की जानिब से जारी किए गए QR कोड पर मबनी शनाख्ती कार्ड की तस्दीक के बाद ही दाखिले की इजाज़त होगी। पुदुचेरी से बिबिन एस नाथ की रिपोर्ट के साथ खबरनामे के लिए मैं अब्दुल मालिक।
1: उधर मगरबी बंगाल में असेंबली इंतखाबात के लिए वोटों की गिनती आज सुबह गिनती के 77 मरकजों में शुरू हो गई है। पेश है एक रिपोर्ट।
0: आज वोटों की गिनती के लिए सभी इंतजाम कर लिए गए हैं और गिनती के लिए चुनाव अमला पहले ही मराकज में पहुंच गया है। 294 सीटों में से असेंबली के 293 हलकों के लिए वोटों की गिनती शुरू हो रही है। गिनती के हर मरकज में 3 सतही सिक्योरिटी का इंतजाम किया गया है, जहां ज़िला पुलिस, रियासती पुलिस और मरकजी फोर्सेस को तैनात किया गया है। मुख्तलिफ मुकामात पर मरकजी फोर्सेस की कुल 200 कंपनियां तैनात की गई हैं। भारतीय नागरिक सुरक्षा संहिता की दफ़ा 163 गिनती के मराकज के 100 मीटर के अंदर लागू कर दी गई है। ज़रूरत पड़ने पर इस हद को बढ़ाया भी जा सकता है। कमीशन ने इस अमल के दौरान फ़राइज़ में किसी किस्म की कोताही के खिलाफ सख्त कार्रवाई के लिए खबरदार किया है। भारत के चुनाव कमीशन ने फालता असेंबली हलके के लिए चुनाव को कलअदम और बातिल करार दिया था। फालता में 21 मई को दोबारा वोट डाले जाएंगे और 24 मई को वोटों की गिनती की जाएगी। आज सिर्फ 293 हलकों में वोटों की गिनती हो रही है। कोलकाता से कल्याण लाह की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
1: 5 रियासतों में 7 असेंबली सीटों के लिए हुए जिमनी चुनाव के वोटों की गिनती भी आज सुबह शुरू हो गई है। ये 7 सीटें हैं गुजरात में उमरेत, कर्नाटक में बागलकोट और दावणगेरे साउथ, महाराष्ट्र में राहौरी और बारामती, नागालैंड में कोरीदांग और त्रिपुरा में धर्मानगर। वजीर खारजा डॉक्टर एस जयशंकर ने जमैका में भारतीय बिरादरी के अफराद से गुफ्तगू की है। एक सोशल मीडिया पोस्ट पर उन्होंने कहा कि जमैका के वजीर आजम ने उनसे मुलाकात के दौरान भारतीय बिरादरी के ग्रां कदर तआवुन का जिक्र किया। दोनों रहनुमाओं ने खासतौर पर बुनियादी ढांचे, इंसानी तरक्की और टेक्नोलॉजी पर मबनी हुक्मरानी और छोटे कारोबार के शोबों में जारी यकसर तब्दीली के बारे में तबादले ख्याल किया। उन्होंने भारत जमैका ताल्लुकात में हुई हालिया पेशरफ्त का भी जायजा लिया। डॉक्टर जयशंकर इस माह की 10 तारीख तक जमैका, सूरीनाम और ट्रिनिडैड एंड टोबैगो के दौरे पर रहेंगे। वजीर दिफा राजनाथ सिंह आज उत्तर प्रदेश के शहर प्रयागराज में एक शिमाली टेक सिंपोजियम का इफ्तिताह करेंगे, जिसका उन्मान है रक्षा त्रिवेणी संगम, जहां टेक्नोलॉजी, सनत और सभागरी यकजा होते हैं। वजारत दिफा ने बताया कि इस सिंपोजियम से फौजी कार्रवाई को दरपेश चैलेंजों के लिए मुल्क ही में तैयार की गई जदीद तरीन टेक्नोलॉजी को नुमाया और मजबूत करने का एक फाल प्लेटफॉर्म फराहम होगा। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। अमरीका उन मुल्कों की रहनुमाई के लिए प्रोजेक्ट फ्रीडम शुरू करेगा जिनके जहाज आबनाए हुर्मुज में फंसे हुए हैं। सदर डोनाल्ड ट्रंप ने कहा कि इस कोशिश से सैकड़ों जहाजों और तकरीबन 20,000 जहाजरानों को मदद मिलेगी। ایک سوشل میڈیا پوسٹ میں انہوں نے کہا کہ غیر جانبدار اور بے قصور ملک ایران جنگ سے متاثر ہوئے ہیں اور ایران اور امریکہ نے ان ملکوں سے کہہ دیا ہے کہ وہ ان پابندی والی آبی گزرگاہوں سے ان کے جہازوں کو بحفاظت نکالے گا تاکہ یہ جہاز آزادی کے ساتھ اپنی منزلوں کو روانہ ہو سکیں۔ امریکی وسطی کمان نے کہا کہ اس قدم میں گائیڈڈ میزائل شکن ہتھیار، 100 سے زیادہ طیارے اور عملے کے 15,000 سے زیادہ ارکان شامل ہوں گے۔ امریکہ اور ایران کے درمیان کوئی پیش رفت نہیں ہوئی ہے کیونکہ امریکہ نے تنازع کو ختم کرنے کے ایران کے مجوزہ خاکے کے بنیادی نکات سے انکار کر دیا ہے، یہاں تک کہ مغربی ایشیا میں جنگ بندی معاہدہ خطرے میں پڑ گیا ہے۔ ایران حکومت کے ترجمان اسماعیل بقائی نے کہا کہ امریکہ نے ایران کے 14 نکات کے منصوبے کا جواب دیا ہے جس کا مقصد جنگ ختم کرنا ہے۔ انہوں نے یہ بھی بتایا کہ اس جواب پر فی الحال غور و خوض کیا جا رہا ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے اسرائیلی میڈیا سے بات کرتے ہوئے کہا کہ انہوں نے تجویز کا جائزہ لیا تھا، انہوں نے اسے ناقابل قبول قرار دیا۔ انہوں نے کہا کہ ایران نے ابھی کوئی بڑی قیمت نہیں چکائی ہے جس سے امریکہ کے کسی سخت موقف کا اظہار ہوتا ہے، کیونکہ یہ بات چیت بالواسطہ طور پر سالس کے ذریعے کی گئی۔ تفصیل ہمارے نامہ نگار سے۔
0: ایران کی وزارت خارجہ نے کہا ہے کہ اسے اپنی 14 نکاتی تجویز پر امریکہ کا جواب موصول ہو گیا ہے اور فی الحال اس کا جائزہ لیا جا رہا ہے۔ ایران میں افسران نے کہا ہے کہ اس منصوبے میں مخاصمت کو ختم کرنے پر توجہ دی گئی ہے، اس میں نیوکلیئر معاملے پر کوئی بات نہیں کی گئی ہے جو دونوں ملکوں کے درمیان اختلاف کا سبب ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے اس تجویز پر شک کا اظہار کیا ہے کہ جس سے اشارہ ملتا ہے کہ اس سے امریکہ کے خاص طور پر نیوکلیائی بندشوں سے متعلق مطالبات پورے نہیں ہوتے۔ ادھر جنوبی لبنان میں اسرائیل اور حزب اللہ کے درمیان جنگ میں معاہدے کے باوجود شدت آ گئی ہے اور دونوں ہی طرف سے بار بار خلاف ورزی کی اطلاعات ملی ہیں۔ اسرائیلی فوجوں نے فضائی حملے تیز کر دیے جن میں حزب اللہ کے ٹھکانوں کو نشانہ بنایا جا رہا ہے۔ جنوبی علاقوں کے شہریوں سے کہا گیا کہ وہ یہ جگہ خالی کر دیں کیونکہ فوجی کارروائی دیگر علاقوں میں بھی کی جائے گی۔ دبئی سے پرسار بھارتی کے خصوصی نامہ نگار ونود کمار کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
1: بھارت نے لپو لیکھ درے پر نیپال کے دعوے کو مسترد کر دیا ہے اور اسے 1954 سے کیلاش مانسروور یاترا کا ایک دیرینہ راستہ قرار دیا ہے اور کہا ہے کہ اس راستے سے یاترا کئی دہائیوں سے جاری ہے۔ وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے یہ بات میڈیا کے کچھ سوالوں کے جواب میں کہی۔ یہ سوالات سالانہ کیلاش مانسروور یاترا کے سلسلے میں نیپال کی وزارت خارجہ کی طرف سے کیے گئے سرحدی معاملوں سے متعلق دعووں کے بارے میں تھے۔ انہوں نے زور دے کر کہا کہ اس سلسلے میں بھارت کا جواب مستقل اور واضح ہے اور یہ کوئی نیا واقعہ نہیں ہے۔ جہاں تک علاقائی دعووں کا ذکر ہے تو جناب جیسوال نے اشارہ دیا کہ بھارت لگاتار یہ کہتا رہا ہے کہ نہ تو یہ دعوے منصفانہ ہیں اور نہ ہی تاریخی حقائق اور شواہد پر مبنی ہیں۔ انہوں نے یہ بھی کہا کہ اس طرح کے علاقائی وسعت کے یک طرفہ مصنوعی دعوے بے بنیاد ہیں۔ ترجمان نے یہ بھی کہا کہ بھارت دو طرفہ تعلقات میں سبھی معاملات پر نیپال کے ساتھ ایک تعمیری بات چیت کے لیے تیار ہے جس میں مذاکرات اور سفارتی کوششوں کے ذریعے تصفیہ طلب سرحدی معاملات پر اتفاق رائے قائم کرنا بھی شامل ہے۔ حیدرآباد میں عازمین حج کا پہلا قافلہ سعودی عرب کی مقدس سرزمین کے لیے روانہ ہو گیا ہے۔ اقلیتوں کے فلاح و بہبود کے وزیر محمد اظہر الدین نے نام پلی میں حج ہاؤس سے باقاعدہ تقریب کے دوران عازمین حج کو روانہ کیا۔ اظہر الدین نے عازمین حج کو مشورہ دیا کہ وہ سعودی عرب میں خود کو عبادت میں مصروف رکھیں اور زیادہ سے زیادہ عبادت کریں۔ انہوں نے ان سے یہ بھی اپیل کی کہ وہ سعودی عرب کے تمام قوانین اور ضابطوں پر پوری طرح عمل درآمد کریں اور تلنگانہ کی ترقی کے لیے بھی دعا کریں۔ وزیر موصوف نے کہا کہ تلنگانہ سرکار عازمین حج کو بہترین سہولیات اور تعاون فراہم کرنے کے تئیں عہد بستہ ہیں۔ بھارت کے محکمہ موسمیات IMD نے دلی، ہریانہ، ہماچل پردیش، پنجاب، اتر پردیش اور اتراکھنڈ میں آج گرج چمک کے ساتھ چھینٹے پڑنے اور ژالہ باری کی پیشگوئی کی ہے۔ اس کے علاوہ جموں و کشمیر، لداخ، جھارکھنڈ، مدھیہ پردیش اور اڑیسہ کے کچھ حصوں میں بھی اسی طرح کے موسمی حالات کا امکان ہے۔ محکمہ موسمیات نے بہار، اروناچل پردیش، آسام، میگھالے، کیرلم، ناگالینڈ، منی پور، میزورم، تریپورہ، تمل ناڈو، پڈوچیری، اتراکھنڈ اور مغربی بنگال میں اکا دکا مقامات پر موسلادھار بارش کی بھی پیشگوئی کی ہے، جبکہ ساحلی آندھرا پردیش میں آج گرمی اور ہوا میں نمی کا امکان ہے۔ IPL کرکٹ میں کل رات احمد آباد کے نریندر مودی اسٹیڈیم میں گجرات ٹائٹنز نے پنجاب کنگز کو 4 وکٹ سے ہرا دیا۔ پنجاب کنگز نے گجرات ٹائٹنز کے سامنے جیت کے لیے 164 رن کا نشانہ رکھا تھا جسے

0: مغربی بنگال، کیرلم، تامل ناڈو، آسام اور مرکز کا زیر انتظام علاقہ پڈوچیری میں اویا اسمبلی چناؤ وسطہ ووٹوں کی ووٹ شمار کے سلسلے جاری ہے۔ الیکشن کمیشن آف انڈیا کا اعداد و شمار کے مطابق بی جے پی مغربی بنگال اور آسام میں آگے بڑھ رہی ہے، جبکہ کیرلا میں انڈین نیشنل کانگریس، تامل ناڈو میں تملگا وتری کڑگم اور مرکز کا زیر انتظام علاقہ میں پڈوچیری میں اے آئی این سی آر سی نے بڑھوتری مل رہی ہے۔ محکمہ ہائر ایجوکیشن نے جموں کشمیر کا تمام کالجوں میں تعلیمی سال 2026-27 وسطہ 4 سالہ انڈر گریجویٹ پروگرام اور 5 سالہ انٹیگریٹڈ پی جی پروگرام کا داخلہ کو اعلان کیا۔ اس سلسلہ میں ڈائریکٹر کالجز جموں کشمیر ڈاکٹر اعجاز شیخ اعجاز بشیر نے آکاش وانی نیوز سری نگر کے نال گل کرتا ہوں کہ
1: اس سال ہم سارے ایڈمیشن 10+2 میرٹ کے بیس پہ کر رہے ہیں، تو یہ سارا ایڈمیشن پروسیس آن لائن ہے۔ 9 تاریخ کو یہ ہم لنک لائیو کر رہے ہیں، 27 تاریخ تک یہ کھلی رہے گی، پھر 30 تاریخ کو ہم پہلا لسٹ نکال رہے ہیں، اس کے بعد ہم 9 جون کو دوسرا لسٹ نکالیں گے، تو دوسرے لسٹ کے بعد پھر یہ ایک اسپاٹ راؤنڈ ہوگا لاسٹ میں، وہ 18 جون سے 25 جون تک چلے گا، اور 15 جون سے کشمیر ڈویژن میں کلاسز اسٹارٹ ہو جائیں گے، اور 15 جولائی سے جموں ڈویژن میں کلاسز اسٹارٹ ہو جائیں گے۔ لیکن ایڈمیشن پروسیس سائملٹینیسلی چلے گا ونٹر زون کالج کے لیے بھی اور سمر زون کالج کے لیے بھی۔
0: اقلیتی امور کا وزیر کرن رجیجو نے کہا ہے کہ ان کی وزارت ہر بھارتی مسلمان وسطہ حج کا سفر نہ قابل رسائی اور کفایتی برانڈ وسطہ پرعزم ہے۔ ان نے کہا کہ وسطی ایشیا بحران کے دوران ایندھن کی قیمتوں میں اضافہ اون نال ایئر لائنز نے $400 کو مطالبہ کیا، البتہ وزارت کی کوششوں کی بدولت ہن حج کمیٹی آف ان�ڈیا کے ذریعہ جان آڑا نہ $100 جبکہ پرائیویٹ عازمین وسطہ $150 کو اضافہ مقرر کیا گیا ہے۔
2: ایران اور امریکہ اسرائیل کا یدھ کے بعد اتنا دام بڑھ گیا ہے فیول کا، ایئر لائنز والوں نے ہم کو ریکویسٹ کیا پرانے ریٹ میں جانا مشکل ہے، $400 کا اضافہ ہونا چاہیے، تو ہم نہیں چاہتے کہ حج یاترا کا فلائٹ کینسل ہو جائے، اس لیے ہم نے نیگوشیٹ کیا ہے۔ اس لیے ہمارے منسٹری کے آفیشیل نے، سینئر آفیشیل نے بیٹھ کر کے ایئر لائن سے پورا نیگوشیٹ کر کے $400 سے $100 تک لے کے آیا ہے۔
0: تو اس کے نال ہی یو گوجری خبرنامہ مکیو مارو اگلو خبرنامہ شام 6:05 پر آکاشوانی تو کشمیری میں نشر ہوئے گو۔ دیوں اجازت، اللہ حافظ۔
3: 4 राज्यों और एक केंद्र शासित प्रदेश के विधानसभा चुनाव में मतों की गिनती जारी है। पश्चिम बंगाल में भाजपा बड़ी जीत के साथ पहली बार सरकार बनाने की ओर अग्रसर है, वहीं असम और पुदुचेरी में सहयोगी दलों के साथ सत्ता में वापसी कर रही है। तमिलनाडु में अभिनेता से राजनेता बने विजय की पार्टी टीवी के इतिहास रचने की ओर है। केरलम में कांग्रेस के नेतृत्व में यूडीएफ स्पष्ट बहुमत की ओर बढ़ रही है। 5 राज्यों की 7 विधानसभा सीटों पर हुए उपचुनाव में भाजपा ने 3 सीट जीत ली है और 2 पर आगे है, वहीं कांग्रेस को 1 सीट पर जीत मिली है। पश्चिम बंगाल में 293 विधानसभा सीटों के रुझान और परिणाम मिल चुके हैं। भारतीय जनता पार्टी को 202 सीटों पर बढ़त मिली है, इनमें से वो 20 सीटें जीत चुकी है। तृणमूल कांग्रेस 85 सीटों पर बढ़त बनाए हुए है और इनमें से 8 सीटों पर उसे जीत हासिल हुई है। मार्क्सवादी कम्युनिस्ट पार्टी 1, कांग्रेस 2 और अन्य 3 सीटों पर आगे है। मुख्यमंत्री और टीएमसी नेता ममता बनर्जी भवानीपुर निर्वाचन क्षेत्र में भाजपा के शुभेंदु अधिकारी से आगे चल रही है। नंदीग्राम सीट से शुभेंदु अधिकारी आगे हैं। असम में सत्तारूढ़ भारतीय जनता पार्टी लगातार 3री बार सरकार बनाने जा रही है। विधानसभा की 126 सीटों में से अब तक 52 के परिणाम घोषित हो चुके हैं। भाजपा को 42 सीटें मिली हैं, जबकि उसके सहयोगी एजेपी को 3 और बोडोलैंड पीपल्स फ्रंट को 5 सीटें मिली हैं। दूसरी ओर कांग्रेस और ऑल इंडिया यूनाइटेड डेमोक्रेटिक फ्रंट को 1-1 सीट मिली है। उपलब्ध रुझानों के अनुसार भाजपा 40, एजीपी 7 और बीपीएफ 5 सीट पर आगे है। कांग्रेस ने 18 सीटों पर बढ़त बनाई हुई है। एआईयूडीएफ रायजोर दल को 2 और टीएमसी 1 सीट पर आगे है। भाजपा उम्मीदवार और मुख्यमंत्री हेमंत बिस्व शर्मा जालुकबाड़ी सीट पर आगे चल रहे हैं। प्रदेश कांग्रेस अध्यक्ष गौरव गोगोई जोरहाट सीट से चुनाव हार गए हैं। इस बीच भाजपा के वरिष्ठ नेता और प्रधानमंत्री नरेंद्र मोदी आज शाम नई दिल्ली स्थित भाजपा मुख्यालय में पार्टी कार्यकर्ताओं को संबोधित करेंगे। रक्षा मंत्री राजनाथ सिंह ने कहा कि पश्चिम बंगाल के लोगों ने